नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यनकुमारी शर्माबाट। राज्यमा भाजपा एनडीए सरकारले आउँदो 12 मईमा तेस्रो कालको लागि शपथ लिनेछ। वशिष्ठको अटल बिहारी वाजपेयी भवनमा हिजो यस सन्दर्भमा अनुष्ठित प्रस्तुति बैठक पछाडि एउटा सञ्चार माध्यममा राज्य बीजेपीका सभापति दिलीप शैक्यले 12 मईमा खानापाडास्थित पशु चिकित्सा कलेज मैदानमा शपथ ग्रहण हुनेछ भन्दै प्रकाश गर्नुभएको थियो। शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुनेछ। साथै गृहमन्त्री अमित शाह, बीजेपीका राष्ट्रिय सभापति नितिन नवीन लगायत अरू केन्द्रीय मन्त्री लगायत एनडीए राज्यका मुख्यमन्त्रीहरू पनि उपस्थित रहनेछन्। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज कलकत्तामा भएको पश्चिम बंगमा बीजेपीका नयाँ निर्वाचित विधायकहरूको बैठकमा विधायिनी गोटका नेता चयन गरिएको छ। राज्यका नयाँ मुख्यमन्त्री र मन्त्रीसभाका सदस्यहरूले भोलि कविगुरू रविन्द्रनाथ टेगोरको जन्म जयन्तीको अवसरमा शपथ ग्रहण गर्नेछन्। कलकत्ताको ब्रिगेड पेरेड ग्राउण्डमा नयाँ मन्त्रीसभाको शपथ ग्रहण प्रस्तुति जारी रहेको छ। शपथ ग्रहणको लागि कडा सुरक्षा व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, बीजेपीका वरिष्ठ नेता तथा राज्यका मुख्यमन्त्री उपमुख्यमन्त्रीहरू पनि उक्त कार्यक्रममा उपस्थित हुने कुरा छ। मुख्यमन्त्री हिमन्त विश्व शर्माको नेतृत्वाधीन भाजपा मित्रजोट सरकारको 5 वर्ष कार्यकाल सकिएपछि देवजित शैक्यले बुधबार राज्य सरकारको महाधिवक्ता पदबाट राजीनामा लिनुभएको छ। श्री शैक्यलाई सन् 2021 हिमन्त विश्व शर्माले महाधिवक्ताको रूपमा नियुक्त गर्नुभएको थियो। निर्वाचन आयोगले हिजो लगभग 1.5 महिनासम्म चलेको प्रतिक्रियापछि असम, तमिलनाडु, केरलम, पश्चिम बंग र पुडुचेरीबाट निर्वाचन आचार संहिता फिर्ता लिएका छन्। आयोगका उपनिर्वाचित प्रफुल्ल अवस्थीले एक निर्देशनमा आसाम लगायत 5 राज्यका साथै गुजरात, कर्नाटक, महाराष्ट्र, नागाल्याण्ड र त्रिपुराको उपनिर्वाचन भएका निर्वाचित क्षेत्रहरूबाट आधार संहिता फिर्ता लिने घोषणा गरेका छन्। यद्यपि आदेशले पश्चिम बंगालको पुनः मतदान एउटा हाल्टा निर्वाचन क्षेत्रमा आचार संहिता लागू रहने स्पष्ट गरेको छ। आकाशवाणीको 90 वार्षिक उत्सवमा देशव्यापी लामो दूरीको पदयात्रा आयोजन गरिएको छ। आकाशवाणी गुवाहाटीको प्राङ्गणबाट आरम्भ भएको यात्रामा सबै कर्मचारी सहभागी भएका छन्। आकाशवाणी गुवाहाटीको उपसञ्चालक प्रधान रविन चन्द्र बडोले यो यात्राको शुभारम्भ गर्नुभयो। आकाशवाणी डिब्रुगढ केन्द्रले आज निर्माली गाउँको हाई स्कूलबाट दौडको आयोजन गरेको समाचार पाइएको छ। त्यसै गरी डिफु केन्द्रमा पनि आज आर बरिताम एन्ड क्राफ्ट सेन्टरबाट बाकथानको आयोजन गरिएको छ। कार्यक्रम र प्रदीप रङफारले कार्यसूचीको शुभारम्भ गर्नुभएको छ। जिल्ला कानूनी सेवा प्राधिकरणले भोलि देशको अन्य भागहरूसँग आसाममा पनि लोक अदालत आयोजन गरेको छ। यो राष्ट्रिय लोक अदालतले विभिन्न फौजदारी, दवानी, पारिवारिक मोटर दुर्घटना, राजस्व सम्बन्धी मुद्दाहरूको लागत प्रभावी र द्रुत निपटान गर्ने व्यवस्था पनि गरेको छ। यसका साथै ब्याङ्कले लेनदेन, टेलिफोन बिल र बिजुलीको मासुलसँग सम्बन्धित विवादहरू पनि समाधान गरिनेछ। जनताको सुविधाका लागि त्यस्ता मुद्दाहरूको प्रारम्भिक सुनवाईको व्यवस्था गरिएको छ। लखिमपुर जिल्लाको ढकुवाखाना महगुली सापरीको प्राकृतिक परिवेशमा आजदेखि 3 दिवसीय कार्यसूचीले खुल्ला बिहु पालन गरिएको छ। बिहान खुल्ला झण्डा फहराउँदै बिहुको शुभारम्भ गरिएको छ। कार्यक्रममा कलाकार भूपेन हाजरिका र जनताका प्राणको कलाकार जुबिन गर्गको प्रतिमूर्तिमा श्रद्धा निवेदन गरिएको छ। कार्यक्रममा सहभागी हुनलाई

सबै जाति जनगोष्ठीका लागि हुसरी प्रतियोगितामा अधिक दलले भाग लिएका छन्। दोस्रो दिन कपोफुल बुट्टा रोपाई गम्छा प्रतियोगिता लगायत हुसरी प्रतियोगिता पनि रहनेछ। कार्यक्रमको अन्तिम दिन सांस्कृतिक शोभायात्रा बुटाको तल खुल्ला बिहु प्रतियोगिता खुल्ला सभा हुनेछ भन्दै खुल्ला बिहु उद्यापन समितिका सभापति बसन्त शैकियाले प्रकाश गर्नुभएको छ। आइपीएल क्रिकेट प्रतियोगितामा हिजो बेलुकी लखनऊ अटल बिहारी वाजपेयी एकता स्टेडियममा अनुष्ठित खेलमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर बंगालुरुलाई 9 रनले हराएको छ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलोहर्ज र एफएम बेन्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21:34 हुनुको साथै म यनकुमारी शर्माले फेरि एकचोटि सबै श्रोतागणमा स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजको कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको सुरुवातमा प्रस्तुत छ एउटा वार्ता र वार्ताकार हुनुहुन्छ जुना शर्मा। श्रोतागण, यो वार्ता पूर्व प्रसारण हो।

तो चर्चित विषय हो छोरी र उनको सुरक्षा। छोरीको साथ हामी किन छोराको पनि नाम जोडिएको पाउँदैनौँ भन्ने प्रश्न आउनु स्वाभाविक भए तापनि सबैलाई प्राय यो कुराको थाहा नै छ। जुन समाजमा हामी बास गर्छौँ त्यो समाजको उत्तरदायित्व हाम्रै हुन्छ। मानिस आफ्नो दायित्वबाट पछि हट्न त सक्लान् तर त्यसलाई नकार्न सक्दैनन्। हामीले बनाएका नियम र अनुशासन हाम्रै बाटोमा आउँछन्। समाज र यो जीवन दर्पण अथवा ऐनाको झैँ हुन्छ। जसरी हामी ऐनामा हेर्दा आफ्नै मुहार देख्छौँ त्यसरी नै हामीले बनाएका नियम र कर्मफल हाम्रै पथमा आउँछन्। त्यही मध्यको एउटा विषय हो छोरी, जसलाई उपमा त हामी लक्ष्मीको दिन्छौँ तर मान भने एउटा काम गर्ने अथवा काममा ल्याउने सक्ने वस्तुको दिन्छौँ। यहाँमा भन्छु एउटा दुइटाको अपवादलाई छोडी, जसलाई हेरो उसैको सोचाइ उही निम्न वर्गको छ। छोरी जसले घरलाई शोभायमान बनाउँछिन्, जसले आफ्नो मिठो बोलीले सबैलाई मुग्ध पार्छिन्, घरको सबै कुराको थाहा राखी परिवारको सुख दुःख बुझ्छिन्, तर आज उनी दुखी भएकी छिन्। बाल्यकालमा देवीको पूजामा नौकन्याको रूपमा पूजिएकी छोरी आज आफै समाजको त्रासदी भोगिराखेकी छिन्। कहिले शारीरिक त कहिले मानसिक र कहिले त भावनात्मक दृष्टिकोणबाट पनि उनी रुन्छिन्। आँसुका थोपा सधैँ झरेको नदेखिए पनि अन्तरात्माबाट उनी दुखी हुन्छिन् र उनलाई रुवाउने को भनी खोजे गर्दा यही समाज दोषी भएको पाइन्छ। समाजले आफै के गर्छ र समाज त एउटा संस्था मात्रै हो। यो संस्थालाई चलाउने यसमा बसोबास गर्ने मानिस हुन्छन्, चाहे त्यो पुरुष वर्ग होस् अथवा महिला, उत्तरदायित्व दुवैको हो। समाज कसरी दोषी र ती दोषहरू के

हुन सक्छन् भनी हेर्दा हामी थाहा लाग्छ एउटा कटु सत्यको, जसमा मानिस स्वयं जसले यी नियम बनाए र नियमको उल्लङ्घन गर्दछन् तिनै दोषी हुन्। अब ती दोषहरू के हुन सक्छन् भनी औला भाज्दा, पहिलो, छोरी जन्मदा घोर निराशाको वातावरण र छोरा जन्मिँदा हर्ष उल्लासको स्थिति। यति मात्रै होइन, सकेसम्म थाहा लाग्दाको खण्डमा छोरीलाई गर्भमै हत्याको प्रयास, जसलाई हामी भ्रूण हत्या भन्छौँ। त्यसपछि उपाय नपाई

को स्थिति यति मात्रै होइन, सकेसम्म थाहा लाग्दाको खण्डमा छोरीलाई गर्भमै हत्याको प्रयास, जसलाई हामी भ्रूण हत्या भन्छौँ। त्यसपछि उपाय नपाई जन्म लिइहालिछिन् भने पनि उनलाई शिक्षाको सुअवसर प्राप्त गर्न नदिनु, छोरालाई भने अङ्ग्रेजी माध्यमको विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पठाउनु, अनि शारीरिक शोषण जस्तै छोरीलाई वस्तु तुल्याई उनीद्वारा आफ्नो काम वासनाको पूर्ति गराउनु, दाइजोको निम्ति गरिने प्रताडनाहरू र अन्यान्य धेरै समस्याहरूको सम्मुखीन हुनुपर्दछ। आजको समयमा समाचार पत्र अथवा प्रचार प्रसारणको माध्यमबाट जो खबर पढ्न सुन्न र देख्न पाइन्छ त्यो हो छोरीको बलात्कार। बालखादेखि बुढी मान्छेसम्म, घरदेखि अफिससम्म उनीहरू बलात्कारका शिकार भएका छन्। ईश्वरले दिएको यो शरीर आज छोरीकै लागि अभिशाप बनिसकेको छ। छोरीलाई काम वासनाको लागि व्यवहारमा ल्याउने वस्तु झैँ मान्ने अहिलेको समयमा प्रथा जस्तै भइसकेको छ। दिल्लीको निर्भया काण्डले पुरा देशलाई हल्लाइराखेको अझ कसैले बिर्सन सक्दैनन्, र मुम्बईको ग्याङरेप पनि त्यसैकै उदाहरण हो। आफ्नो देश त आफ्नो, वासनाले भरिएका मानिसहरू विदेशी महिलाहरूलाई पनि छोड्दैनन्। कहिलेकाहीँ त छोरीको अपहरण र देह बजारमा उनीहरूको बिक्री पनि सुन्न पाइन्छ। यति धेरै समस्याहरूको सम्मुखीन हुनु परेपछि हामी छोरीको सुरक्षाको विषयमा चर्चा गर्दा पनि दुखी हुन्छौँ, तर निराशाले काम बन्दैन। समाजलाई जागृत पार्नुपर्छ, संविधानमा पारित भएका नियम र कानुनहरूलाई लागू गराउनुपर्छ। धेरै एक्टहरू छन् जसको बारेमा साधारण जनतालाई थाहा छैन, ती कानुनहरूको बारेमा छोरी र समाजलाई अवगत गराउनुपर्छ। जस्तै 1929 बाल विवाह रोक कानुन, अनुच्छेद 14 तोकिएको समताको कानुन जसले पुरुष र महिला वर्गलाई समानताको अधिकार दिएको छ, 1961 दाइजो निषेध कानुन, 2005 घरेलु हिंसाबाट बचावको कानुन, 2013 र 2015 बलात्कार सम्बन्धी कानुन र कैयौँ अरू नियम र व्यवस्था जो सरकारले छोरीहरूको सुरक्षा निम्ति बनाएका छन्। नियम बनाएर मात्रै हुँदैन, ती पालन पनि हुनुपर्छ। पालन नगरेमा उचित दण्डको व्यवस्था पनि हुनुपर्छ। ती दण्डहरूको चर्चा समाजमा गरी दोष गर्नेहरू व्यक्तिमा डर पसालेमा कै मात्रामा जुलुम रोकिने थियो। छोरीहरूलाई आमाबुबाले माया गरी उनीहरूको उत्साहलाई बढाउनुपर्छ। उनलाई घरमै आफ्नो स्थान प्राप्त गराइदिएमा उनको बाहिरी जगतसँग लड्ने शक्ति बढ्दछ। अन्यथा घरैमा हारेकी छोरी के को साहसले बाहिर जगतसँग मुकाबला गरून्। छोरीको सुरक्षा अरू दृष्टिकोणबाट पनि जरुरी झैँ भइसकेको छ, र त्यो हो छोरीहरूको जनसङ्ख्या दरमा घटाइ। प्रति 1,000 छोरामा मात्र 940 छोरीहरू छन्, अर्थात् अनुपात दरमा छोरीहरूको कमी। त्यसकारण जनता सजग र सचेत हुने बेला भइसकेको छ, र महत्त्वपूर्ण कुरो त यो हो कि छोरी नै नभए सृष्टिको रचना कसले गर्ने, र अहिलेको सरकारले यस दिशामा धेरै काम गरेका छन्। सरकारले यस विषयलाई गम्भीरताले लिई कतिपय योजनाहरू बनाएका छन्, जस्तै बेटी बचाओ बेटी पढाओ योजना, सुकन्या समृद्धि योजना, दिल्लीको लाडली बेटी योजना, मध्य प्रदेशको लाडली लक्ष्मी योजना, कन्या सुरक्षा योजना र कैयौँ अरू। मातापिता यस विषयमा अगाडि बढी छोरीहरूको निम्ति बनाएका योजनाहरूलाई बुझेर ती सुविधाहरूको लाभ उठाउनु जान्नुपर्छ। उनीहरूलाई उचित शिक्षा दिई सबल बनाउने मातापिताकै दायित्व हुन्छ। सकेसम्म आफ्नो बचावका लागि छोरीहरूले शारीरिक प्रशिक्षण यानि फिजिकल ट्रेनिङ लिनुपर्छ। बलियो तन र बलियो मन छ भने छोरीहरू कसैसँग नडराई दुनियाँको सम्मुखीन हुन सक्छन्। त अन्तमा हामी भन्न सक्छौँ, छोरी त लक्ष्मी हुन्, दुर्गा हुन्, आफ्नो गुणले सबैलाई रिझाउने फूल हुन्। नटिप उनलाई कोपिलामै फूल बनी फक्र नदेऊ, अनि बल्ल उनमा लुकेको सुगन्ध फैलिन्छ, अनि बल्ल संसार रमाइलो हुन्छ। आफूसँगै हिँडाल उनलाई, उनको गतिको थाह अनि बल्ल लाग्छ तिमीलाई, अनि बल्ल उनको कोमल हृदयमा स्थान पाउँछौ,
कुचो होइनन्।

0: लत्ता होइनन् र पनि तिम्रो जीवनलाई सँगाल्ने शक्ति छ उनमा। नमार उनलाई, अङ्गाल उनलाई, किनभने उनै हुन् सृष्टि, उनै हुन् सृजना। धन्यवाद।
1: श्रोताहरूले एतिन्जेल सुन्दै हुनुहुन्थ्यो जुना शर्माको एउटा वार्ता, र यो वार्ता पूर्व प्रसारण।